अपने जय गायक को जीतो अधेरो खेलो पयो मामने ओविति जो पको जीतो यसुवा उमा पयो मामने